0: तेहा हौ करी वख्यान दासन दास कह जन नानक जेहा तू कराए तेहा हौ करी वख्यान। वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतेह। शब्द गुरु तखत छतर चवर दे मालक धन धन साहिब श्री गुरु ग्रंथ साहिब जी महाराज सच्चे पातशाह जी दी पावन पवित्र हजूरी दे अंदर सुभाईमान गुरु सुवारे प्रेमी सत्संगी जनों वड भागे हो आप जी गुरु पातशाह जी की कृपा द्वारा साहबां दे चरणां विच जुड़न दा सुभाग आप जी नूं प्राप्त होया है। गुरबाणी कीर्तन गुरु सुवारे गुरु के कीर्तनियां पासों आप जी ने सरवन कीते हन। अमृत वेले सचखंड श्री हरिमंदर साहब जी दे अंदर धन धन गुरु ग्रंथ साहब जी महाराज सच्चे पातशाह जी ने तखत ते सुभाईमान होके जो हुक्मनामा साडे सारिआं दे भले वास्ते बख्शिश कीता है पावन शब्द गुरु अर्जन देव जी महाराज सच्चे पातशाह जी दा टोडी राग दे अंदर उचारण कीता होया गुरु ग्रंथ साहिब जी दे मुबारक अंग 715 ते सुभाईमान है। आओ गुरु कृपा द्वारा पावन शब्द दी विचार आपस सारे मिलके सांझी करिए। जिन्हें भी श्रोता जन गुरु चरणां दे अंदर जुड़े हो आते देशां विदेशां दे राही पावन समय दी उड़ीक कर रहे सारे श्रोता जनों गुरु पातशाह जी की कृपा दे पात्र बनो। सुरतियां नूं टिकाओ ध्यान गुरु शब्द दे नाल जोड़ो करो रसना पवित्र गज के बोलो सतनाम वाहिगुरु।
1: वाहिगुरु साहिब जी ਟੋਡੀ ਮਹੱਲਾ ਪੰਜਵਾਂ ਗਰਬ ਗੈਲੜੋ ਮੂੜ ਰੋਹੀਓ ਰੇ।
0: ਸ਼ਬਦ ਦੇ ਜਿਹੜੇ ਅੱਖਰ ਨੇ ਹੈਨ ਸਾਡੀ ਰੋਜ਼ ਦੀ ਵਰਤੋਂ ਵਿੱਚ ਆਉਣ ਵਾਲੇ ਨੇ ਪਰ ਸਾਨੂੰ ਇਉਂ ਲੱਗਦਾ ਹੈ ਜਿਵੇਂ ਇਹ ਅੱਖਰ ਸਾਡੀ ਸ਼ਬਦਾਵਲੀ ਦੇ ਅੰਦਰ ਘੱਟ ਵਰਤੇ ਜਾਂਦੇ ਨੇ। ਇੱਥੇ ਅੱਖਰ ਹੈ ਗਰਬ ਗਹਿਲੜੋ ਮੂੜੜੋ। ਹੁਣ ਗਰਬ ਦਾ ਭਾਵ ਹੈ ਹੰਕਾਰ ਤੇ ਬੱਬੇ ਨੂੰ ਸਿਆਰੀ ਲੱਗਣ ਕਰਕੇ ਬਣ ਗਿਆ ਹੰਕਾਰ ਵਿੱਚ। ਗਹਿ ਸ਼ਬਦ باری وچ بڑی جگہ آیا پھڑن واسطے، قابو کرن واسطے. ایتھے ورتیا گیلڑو، ویسے اس دے ارتھ گیلا بھی کیتے نے، باولا بھی کیتے نے، پر کیونکہ اگے موڑڑو جڑا شبد ہے وہ بھی مورخ واسطے آ. گیلڑو دے ارتھ ودوانا نے کیتے نے پھڑنا، وست وچ کرنا، قابو وچ کرنا. تھیو پھردا، مہاراج کرپا کرتے نے رے ہے پائی. مورخ منوخ دا ہردا ہنکار نے فڑیا ہویا ہے، پاو ہنکار وچ گرسیا ہویا ہے. ایتھے ایک گل دھیان وچ رکھنی، ہر ایک دا ہردا نہیں کیا، ایتھے گل کیتی ہے مورخ دی. گرب گہلڑو مورڑو ہیو رے، رے ہے پائی، ہیو ہردا، مورڑو مورخ، گہلڑو گرسیا ہویا ہے گرب ہنکار وچ. مورخ منوخ دا ہردا جڑا ہے وہ ہنکار دے وچ گرسیا ہویا ہے، پاو ہر ویلے وہ ہنکار دی گل کرتا ہے، ہومے دی گل کرتا ہے. کیونکہ ساتھ سنگت پہلا یہ وچار کرنی گربانی دے مطابق گل مورخ دی کیتی ہے، تے مورخ کون ہے؟ جنوں رب نے دماغ نہیں دیتا، سوچن شکتی نہیں دیتی، اسی کہنے ہیں بھی یہ مورخ ہے، کملا ہے، پاگل ہے. پر میں ایک ودوان نو پڑھ رہا سی، انہیں خیال بڑا سندر دیتا ہے. وہ کہندے نے ایسے ویکتی بہت گھٹ نے جنہاں نو رب نے دماغ نہیں دیتا، سوچن شکتی نہیں دیتی، پر کچھ ایسے بندے نے جڑے دماغ ہوندیاں بھی دماغ دی ورتوں نہیں کردے. دماغ رب نے دیتا ہے، سوچن شکتی دیتی ہے، پر اس دی ورتوں نہیں کردے. تے جڑے بندے سماج دے اندر دماغ ہوندیاں بھی دماغ دی ورتوں نہیں کرتے، انہوں آپ کی کہنے ہیں پاگل، مورخ. جنہوں رب نے دماغ نہیں دیتا وہ بہت گھٹ نے، انہوں کی گنتی زیادہ نہیں، پر جڑے دماغ ہوندیاں بھی دماغ دی ورتوں نہیں کرتے انہوں کی گنتی بہت ہے، بےانت نے، انگنت نے. آؤ ستگرو کی باری نو آپ پڑھیے تے پوچھئے ستگرو مورخ کون ہے، تے مہاراج کرپا کر دے نے سو مورخ جو آپ نہ پچھانئی ست نہ ترے پیار. ویاخیا ہوگی مورخ دی، ڈیفینیشن دس دیتی. مورخ کون ہے؟ جیڑا آپے دی پہچان نہیں کرتا. جس بارے کبیر صاحب جی نے آخیا کبیر بہت بندے دنیا دے اندر دوجیاں دے کھیتاں دی راکھی کیتی جاندے نہیں، اپنے کھیت دا فکر ہی کوئی نہیں. کبیر اورے کو اپدیش تے ہورنوں اپدیش کردے ہن، پر اپنے آپ دا کوئی فکر نہیں، مخ میں پر ہے ریت، روس بیرانی راہ پہ کھایا کر کا کھیت۔ سیاریاں نے کیا ہے، ایک انگل دوجے وال کریں گا چار تیرے وال نے، پر چاراں دا تینو کوئی خیال نہیں، تینو کیول ایک دا خیال ہے، دوجیاں دا تینو بہت فکر ہے پر اپنے آپ دا کوئی فکر نہیں۔ کدی تو آپے وال چات نہیں ماری، اپنے گریوان وچ کدی چات مار کے ویکھیا نہیں۔ تے ہون آپاں دوجے نو مورخ کہن دی بجائے اپنے گریوان اندر چات ماریے تے شینڈ جڑے اکھر مہاراج نے مورخ دی ویاکھیا واسطے کہنے اس وچوں ساڈے وچوں کوئی بچ سکے؟ مہاراج آخدے نے سو مورخ جو آپ نہ پچھانے سچ نہ ترے پیار، پھر اتھے بچ نہیں۔ مہاراج آخدے نے مورخ کون ہے جو مورخ کا آخیا ہی اپنے جیون دے اندر سند ہے؟ مورخ دے لچن کی نے، مورخ کردا کی ہے؟ یہ بھی مہاراج نے بانی دے اندر سمجھا دیتا۔ مہاراج کرپا کردے نے، مورخ او جو مورخ سنے مورخ کا کہنا، مورخ کے کیا لکھن ہیں، کیا مورخ کا کرنا، مورخ سو جو مغد ہے ہنکارے مرنا، ایت کمانے صدا دکھ، دکھ ہی میں رہنا۔ تے مہاراج نے بڑی سندر ویاکھیا کی تھی، مہاراج آخدے نے لنکا گڑ سونے کا پیا، اگے اکھر ویکھو کی ورتیا ہے۔ ودوان کہندے نے راون چار بیداں دا گیاتا سی، بڑا ودوان سی، پر گرو مہاراج کرپا کردے نے لنکا گڑ سونے کا پیا، مورخ راون کیا لے گیا؟ گرب گہلڑو موڑڑو ہیو رے، مورخ پاشا جی آخدے نے مورخ سیانا ایک ہے، ایک جوت دوئے ناؤ، مورخ وچ بھی جوت رب دی تے سیانے وچ بھی رب دی۔ مہاراج آخدے نے مورخ سیانا ایک ہے، ایک جوت دوئے ناؤ، تے اگے آخدے نے مورخاں سر مورخ ہے، کون جو مننے نہ ہی ناؤ، مورخاں سر مورخ ہے، مننے نہیں ناؤ، سیانی وچ بھی رب دی جوت ہے، مورخ وچ بھی رب دی جوت ہے، تے پھر اج کر دیتی کاٹا کری، مورخ کون ہے، مورخاں سر مورخ کون ہے؟ جڑا نام نہیں جاندا، نام نہیں جپدا، نام نہیں مندا، کیونکہ نانک تے نر اصل خر، جے بن گن گرب کرم۔ ایتھے مہاراج کرپا کردے نے گرب گہلڑو موڑڑو ہیو رے، مورخ بندے دا ہردا ہنکار نے گرسیا ہویا ہے، ہنکار نے پڑیا ہویا ہے، ہر ویڑے ہنکار کرد ہے۔ آپا باری نو پڑھ دیاں، بار بار مہاراج آخدے نے ہو میں نام نال ورود ہے، نام دا تے ہو میں دا ورود ہے، ورودی ایک جگہ کٹھے نہیں ہو سکتے۔ جے نام ہے ہومے نہیں، تے جے ہومے ہیں تے پھر نام نہیں، کیونکہ جب ہم ہوتے تب تو نہ ہی، اب تو ہی میں نہ ہی، अनल अगम जैसे लहर में ओदर जल केवल जल माही गर्भ गहलड़ो मूड़ो हियो रे हे भाई मूर्ख मनुख का मन हंकार ने ग्रसिया होया हंकार किन्ना खतरनाक है महाराज आखदे ने मेरे रब ने मेरे वाहिगुरु ने मेरे उत्ते बड़ा परोपकार किया है सत्संगत आपा भी कहने रब की बड़ी कृपा है रब की बड़ी मेहर है पर कहने की साढ़े को घर बड़ा सोहना है साढ़े को दुकान बड़ी सोहनी साढ़े को बच्चे ने साढ़े को रहन दे साधन बड़े सोहने ने कर शुकराना पर कभी गुरु अर्जन देव जी महाराज नो पुछ ते रब दा पर उपकार जिहड़ा उहदा शुकराना किवें करना है महाराज आखदे ने ऐसो गुण मेरो प्रभ जी कीन पंच दोख आर अहंग रोग ए तन ते सगल दूर कीन पंजां दे विच भी हंकार आ जांदा है ते पंजां दा नाम लैके फिर अगे फिर हंकार दी गल कीती है रब ने मेरे उत्ते बड़ा पर उपकार किया मेरे उत्ते उपकार किया मेरे उत्ते भला किया की किया मेरे अंदरों पांच दोख कढ़ दिते हंकार मिटा दिता हुण हंकार मेरे अंदर नहीं रह गया सत्संगत मूर्ख बंदा मैं करदा है पर जिस उत्ते अकाल पुरख की कृपा वरत दिए उस बारे तो महाराज आखदे ने जिसके सिर ऊपर तो स्वामी सो दुख कैसा पावे बोल ना जाने माया मद माता मरना चीत ना आवे पातशाह जिथे कृपा करदे ने मूर्ख बंदे दा मन हंकार विच ग्रस्या रहिंदा है
1: यो महाराज रे मायो
0: यो इथे अर्थ महाराज ही होणगे पर पढ़ांगे महराज क्योंकि हाहे नू कन्ना नहीं महाराज ही अर्थ किते जाणगे पर पढ़ांगे महराज महराज का भाव है महाराज की माया ने महराज री मायो ते नाल अखर वर्त्या है हियो महाराज की माया ने मेरे हिरदे नू अपने वश विच कीता होया है किमें कीता होया अगली पंक्ति दे अंदर कृपा कर देने
1: दीहर न्याई मोहे फाके उरे
0: दीहर न्याई दीहर दी तरह न्याई तरह मैनू फसाया होया है किन्ने महाराज दी माया ने अपने आप विच हुण इत्थे इक गल ध्यान विच रखनी है माया किसी बंदे दी नहीं माया किंदी है महाराज दी वाहिगुरु दी महाराज ने माया दी वरतों तो सानू नहीं वरदिया इथों तक कह दिता कुर्बान कीता तिसे वितों जिन मोह मिठा लाया ये रब दी माया है पर गुरु अर्जन देव जी आखदे ने बीहर न्याई बीहर दे अर्थ विद्वाना ने डैन भी कीते ने ते विद्वाना ने मच्छी भी कीते ने यानी हरबंस सिंह जी निर्णय स्टीक दे करता या शब्दार्थ पोथियां जिन्ना विद्वाना ने बनाईया ने संत श्याम सिंह जी महान कोश दे करता इन्हां सारियां ने अर्थ कीते ने दीहर दे डैन प्रोफेसर सैब सिंह जी ने दर्पण स्टीक दे अंदर अर्थ कीते ने मच्छी महाराज दी माया ने मूर्ख मन दे हिरदे नू किमें अपने विच फसाया होया है, जिमें डैन अपने पंजे विच फसा लेंदी है, डैन जिमें बंदे नू ग्रस लेंदी पता नहीं लगन देंदी। आज शहरां दे विच कैंद इस अखर दा बच्चियां नू या नौजवानां नू घट पता होवे, पर पिंडा थावां दे विच आम तौर ते डैन जिहड़ा शब्द है ना, आपां कई बारी कहने हां डैन वांगू खा गई, डैन वाला इंदा सुभा है, डैन जिन्हों खांदी है जिन्हों ग्रसदी है पता नहीं लगन देंदी, अपने पंजे विच लै लैंदी। ते मैं एक बेनती करां बाणी विच माया वास्ते डैन शब्द सतगुरां ने बड़ी जगह वरतिया है। नारायण दंत भाने डायन, हुण जे अर्थ करांगे करां पढ़ांगे नारायण दंत भाने डायन ते अर्थ कुछ होर बन जाणगे। पढ़न लगे बड़ा ध्यान रखना है, नारायण दंत भाने डायन, नारायण ने माया रूपी डैन दे दंद भन दिते तोड़ दिते। ते जे पढ़ांगे नारायण दंत भाने डैन ते फिर होवेगा डैन ने रब दे दंद तोड़ दिते, इन्ना फर्क पै जावेगा। विश्राम देन लग्या पढ़न लग्या नारायण दंत भाने डैन, हमको दृष्ट पर तख डा के लहू पीनी जिहड़ी माया है ना, महाराज आखदे ने मैनू डैन वर्गी नजर आंदी, हमको दृष्ट परे त्रख डायन, त्रख डायन दा भाव है लहू पीनी, ये जिहड़ी माया है ये मैनू डैन वर्गी नजर आंदी। सात संगत सतगुरा ने बारी दे अंदर बड़ी जगह गल ब्रह्मा दी कीती, गल विष्णु दी कीती, गल शिवजी दी कीती, ते कह दिता सरपनी ते ऊपर नहीं को बलिया, जिन ब्रह्मा विष्ण महादेव चलिया, जिन कीने वस अपने त्रै गुण, भवन चतुर संसारा जग इतनान ताप थान खंडे। क्या ये जंत विचारा, जग वालियां थावां, इशनान करन वालियां जगह, तप करन वालियां जगह इस माया ने खंडन करके रख दिती हैं। पढ़ो गुरु अर्जन देव जी महाराज दे वचन, तीर्थ जाओ ता हों हों करते, पंडित पूछो तो माया राते, सो स्थान बतावो नीता, जाके कीर्तन हर हर नीता। महाराज आखदे ने रब दी पैदा कीती हुई माया ने डैन दी तरह मन नू हिरदे नू वश विच कीता होया है, वश विच कीता होया है। फिर आपां दुरारीए बारी दे वचन, माया होई नागनी जगत रहे लपटाए, इसकी सेवा जो करे तिस ही को फिर खाए, पर नाल कादागरी अड कर दिती, गुरमुख कोई गारडू तिन मल दाल लाई पाए। महाराज कृपा करदे ने माया ममता मोहनी, जिन विंदंता जग खाया, पर नाल ही कह दिता मनमुख खादे गुरमुख उभरे, जिन्नी सच नाम चित लाया, बिन नामे जग कमला फिरे, गुरमुख नदरी आया, धंधा करतिया निफल जन्म गवाया, सुखदाता मन ना विसाया। नानक नाम तिन्ना को मिलिया जिन को तुर लिख पाया। कबीर साहब जी का एक बचन आप जी के नाल सांझा करा कि माया किवें बंदे दे मन उत्ते प्रभाव पाती, रहाओ दा बंद है विखे बाच हर रात, समझ मन बौरा रे, गयो ना राम जहाज माया तो बच ऐ बौरे मन हर वाहिगुरु परमात्मा दा नाम क्योंकि नाम नाल टुट के ही माया दे प्रभाव थले तू आना है। ते फिर उदाहरण दिती काल भूत की हस्तनी मन बौरा रे चलत रचियो जगदीश काम सुआए गज बस परे मन बौरा रे अंकश सयो सीस मरकट मुष्टि नाच की मन बौरा रे लीनी हाथ पसार छूटन को सहसा परिया मन बौरा रे नाचियो घर घर बार ज्यो नलनी सूटा गए हो मन बौरा रे माया एव व्यवहार जैसा रंग कसुंभ का त्यों पसरियो पासार नामन को तीर्थ खने मन बौरा रे पूजन को बो देव कह कबीर छूटन नहीं मन बौरा रे छूटन हर की सेव। हाथी दी कमजोरी है इंद्री दी काम वासना दी फड़न वाले की कर दे टोया कढ के कखां कानिया दा छप्पर पा के कागज दी हथरी बना के खड़ी कर देंदे ने। हाथी दी कमजोरी नूं ओह जानदे ने हाथी वेख के आंदा है कमजोरी दे कारण जदों छप्पर दे उत्ते पैर रखदा है छप्पर टुट जांदा है टोए विच डिग पैंदा है भुखा भाना रख के जिहड़े फड़न वाले ने फड़ के लै जांदे ने। उंज हाथी नूं फड़ना बड़ा औखा है बांदर नूं फड़न वाले की करदे ने एक कुजी सौड़े मूंह वाली लै लैंदे ने छोलियां दे दाने पा दिंदे ने जंगल विच उस कुजी नूं गढ़ दिंदे ने मिट्टी दे विच बांदर अपनी मुठ छोलियां दे दाने कढ़न वास्ते विच पांदा है। हुण जदों खाली मुट्ठी हुंदी अंदर चली जांदी जदों भर जांदी है हुण छड्डन नूं तैयार नहीं इसे लालच वसी फड़न वाले जिहड़े ने उस नूं कमजोरी जान के फड़ लैंदे ने। इहो हाल तोते दा ते महाराज आखदे ने बिल्कुल इसे तरह माया अपना प्रभाव पांदी क्योंकि लिव छुड़की लगी तृष्णा माया अमर वरताया पर नाल कह दिता गुर प्रसादी जिन्ना लिव लागी तिन्नी विचे माया पाया। नहावन वास्ते तीर्थ बड़े ने पूजन वास्ते देवते बड़े ने पर महाराज कबीर साहब जी आखदे ने बौरे मन छुटेगा कदों जदों राम दा नाम जपेगा राम दा सिमरन करेगा राम दे सिमरन विच जुड़ेगा। इसे वास्ते अरदास कीती कूप भरियो जैसे दादरा कछ देश बदेश न बूझ ऐसे मेरा मन दिखिया बिमोहिया किस आरा पार न सूझ सगल पवन के नायका एक सिन दर्श दिखाए जी मल पई मत माधवा तेरी गत लखी न जाए जो गेसर पावे नहीं तो गुण कथन अपार। फिर आखदे ने प्रेम भगत के कारने कह रविदास चमार महाराज इत कृपा करदे ने मन रब दी पैदा कीती हुई माया दे विच फसिया पिया किवें जिवें डैन अपना खाद बनाने वास्ते जिस उत्ते भी अपना वार कर दिए उन्हूं पता नहीं लगन देंदी बिल्कुल इसे तरह के माया दा प्रभाव है। माया भी इउं जीवां नूं अपने चुंगल विच फसांदी है या मच्छी दे आप अर्थ करिए ते मच्छी लोभ ग्रसी जिवें कुंडी नूं अपने गले विच फसा लेंदी है लख जतन करे नहीं छुटदी बिल्कुल इसे तरह जीव लालच वसी होके माया दे चुंगल विच फस जांदे ने। महाराज गर्भ कृपा करदे ने गर्भ गहलड़ो मुड़ो थियो रे थियो महराजरी मायो दीहर न्याई मोहि फाक्यो रे
1: रहाओ कणो कणो कणो सद लोड़े।
0: हर बंदा चाहता है मैनू वद मिले वद मिले कोई नहीं घट मंगदा कोई बंदा भी घट मंगन दे लई तैयार नहीं क्योंकि जे सौ आया हजार दी मंग जे हजार आया लख दी मंग जे लख आया करोड़ दी मंग जे करोड़ आ गया ते अरब दी मंग رکاوٹ کوئی نہیں, کیونکہ لاکھ کروڑی بند نہ پڑے, ہر کا نام جبت نستر ہے. مہاراج آخ دے نے کوٹ جوڑے لاکھ کروڑے مانے ہو رہے پرے پرے کو لجی ہے, کنوں کنوں کنوں سد لوڑ ہے. ہر بندہ چاہتا ہے مینو لابھ ود ملے, مینو ود ملے, پر مہاراج گرو ارجن دیو پاتشاہ جی کرپا کرتے نے
1: بن لہنے کٹھا پایو رے,
0: بھاگا تو بغیر بن لہنے بھاگا تو بغیر کٹھے پایو رے, کتوں کس تھان تو کٹھوں تو بھاو کس تھان تو پراپتی ہو سکتی ہے, بھاگا تو بغیر بھاو نہیں مل سکتی, بھاگ ہون تے سات سنگت پھر جی آپ کہیں نا چھپر پاڑ کے دیندا ہے پھر کرپا کر دیندا ہے, کیونکہ مہاراج نے بچن کیتا سب دی سالا ماریاں کرتا کرے سو ہوئے, کنوں کنوں کنوں سد لوڑ ہے, بن لینے کیٹ ہے پایو رے, کیٹ ہے تو پاو ہے کس تھان تو کسی نو پراپت ہویا پاو کتوں نہیں ملتا, رب کرپا کرے رب میر کرے رب بخشش کرے تے سات سنگت وہ کی کر سکتا ہے, جل تے تھل کر تھل تے کوہ کوپ تے میر کراوے, دھرتی تے آکاش چڑھاوے چڑے آکاش گراوے, کیونکہ نظر اپٹھی دے کرے سلطانہ کا کرائیں دا, جڑے بادشاہ لوگ بھی نے انہوں نے بھی کار ہی نہیں آئی, دل کے ماتر کر دیندا ہے, تے جیڑے رب دی کرپا دے پاتر بن جاندے نے. آ ایک واری مہاراج سسرام شہر دے وچ گئے گرو تیگ بہادر پاتشاہ جی, تے ستگرو مہاراج جدو اس شہر دے اندر پہنچے تے پہنچن تو پہلا جڑے سی نا سردار لوگ امیر لوگ انہوں نے مہاراج دے سواگت واسطے بازار دے اندر کپڑے وچھائے ہوئے سی, بھی مہاراج جدو ساڈے نگر دے اندر پرویش کرن تے اپنے چرن کپڑے تے رکھ کے ساڈے گھراں دے وچ جان. مہاراج تھوڑے دیر نال آئے تے جڑے مالک سی نا نوکراں نوں کہن لگے تسی اڈیک کرو اسی گھر جانے جوان کے سانوں آواز مار دیو, پھر دھیان دے ویو ہن ستگرو جی آ گئے نے, تے نوکراں نے ہاتھ جوڑ کے بینتی کیتی ستگرو کرپا کرو تھوڑی دیر رکو, سات سنگت اسی مہاراج نال وعدہ کر کے کہ ستگرو اسی اینے بجے کھنڈ پاٹھ رکھاں گے, اینے بجے بھوگ پاواں گے, اینے بجے سماپتی کراں گے, پر ایک دنیاوی بندہ نہ آوے جن دی اڈیک وچ سارا پروگرام ہی اسی لیٹ کر کے رکھ دینے, ستگرو دی پرواہ ہی نہیں کرتے. مینو کنیڈا دے اندر ونیپیگ شہر دے وچ ایک پریمی دے درشن کرن دا موقع ملیا, نام اس دا سی مہندر سنگھ پنو پروفیسر سی, ٹائم دتا گرنتھی سنگھ نو کہن لگے بھائی صاحب جی 9 بجے آپ اکھنڈ پاٹھ دا بھوگ پاواں گے, 1 گھنٹہ چاہ پیندا رکھاں گے, 10 بجے بیسمنٹ دے وچ جڑا نا پرکاش کر کے کیرتن شروع ہو جائے گا. بھائی صاحب جی 9 بجے تک گردوارے رہے, گردوارے تو تر کے جدو گھر آئے بھوگ پیا سی, سکھاسن ہویا ہویا سی, سنگتاں چاہ پی رہی سی, بھائی صاحب نو گھر والا کہن لگا حیران ہون دی کوئی لوڑ نہیں, یہ کام ہو گیا ہن تھلے پرکاش کی تیاری ہے, پر ایک گل دھیان رکھو میں جڑا بچن مہاراج دے نال کر لیا ہے نا بھی 9 بجے اکھنڈ پاٹھ دا بھوگ پینا پاواں گا, جے 11 بجے سماپتی کرنی کراں گا کوئی میرے گھر وچ آوے یا نہ آوے, میں آن والے لوکاں دی اڈیک نہیں کرنی, میں ستگرو دا ستکار سامنے رکھنا ہے. ساڈے نال اے عام ہی واپر دی, اسی بندیاں دی اڈیک کردے ہاں, سات سنگت ستگرو دے ستکار دی سانو کوئی پرواہ نہیں رہندی, ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਜੀ ਆ ਗਏ। ਨੌਕਰ ਕਹਿਣ ਲੱਗੇ, ਸਤਿਗੁਰੂ ਰੁਕੋ, ਮਾਲਕਾਂ ਦਾ ਹੁਕਮ ਹੈ, ਅਸੀਂ ਉਹਨਾਂ ਨੂੰ ਘਰਾਂ ਵਿੱਚੋਂ ਬੁਲਾ ਲਈਏ, ਉਹ ਤੁਹਾਡਾ ਸਤਿਕਾਰ ਕਰਨਗੇ। ਤੇ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਜੀ ਮਹਾਰਾਜ ਨੇ ਸਹਿਜ ਸੁਭਾਏ ਆਖਿਆ, ਮਾਲਕ ਨੌਕਰ, ਨੌਕਰ ਮਾਲਕ, ਇਹ ਕਿਰਪਾ ਕਰਕੇ ਭਾਈ ਫੱਗੂ ਦੇ ਘਰ ਵਿੱਚ ਚਲੇ ਗਏ, ਜਿਹਨੂੰ ਆਪਾਂ ਚਾਚਾ ਫੱਗੂ ਕਹਿੰਦੇ ਹਾਂ, ਉਸ ਨੂੰ ਜਾ ਕੇ ਨਿਵਾਜਿਆ। ਮੈਂ ਬੇਨਤੀ ਕਰ ਰਿਹਾ ਸੀ ਸਾਧ ਸੰਗਤ, ਜਦੋਂ ਉਹ ਕਿਰਪਾ ਕਰ ਦੇਵੇ ਸੁਲਤਾਨਾਂ ਨੂੰ ਕੀੜੇ ਦੀ ਨਿਆਂ ਕਰ ਦਿੰਦਾ ਹੈ, ਤੇ ਜਦੋਂ ਉਹ ਗਰੀਬਾਂ ਦੇ ਉੱਤੇ ਮਿਹਰ ਦੀ ਨਿਗਾਹ ਕਰ ਦੇਵੇ ਤੇ ਉਹਨਾਂ ਨੂੰ ਸੁਲਤਾਨ ਬਣਾ ਦਿੰਦਾ, ਉਹਨਾਂ ਦੇ ਉੱਤੇ ਬਖਸ਼ਿਸ਼ ਕਰ ਦਿੰਦਾ। ਤੇ ਮਹਾਰਾਜ ਆਖਦੇ ਨੇ, ਪਿਆਰਿਓ, ਹਰ ਬੰਦਾ ਚਾਹੁੰਦਾ ਹੈ ਕਿ ਜਗਤ ਦੀ ਮਾਇਆ ਮੇਰੇ ਕੋਲ ਆ ਜਾਵੇ, ਕਿਉਂਕਿ ਮਾਇਆ ਮਨੋ ਨਾ ਵਿਸਰੇ, ਮੰਗੇ ਦਮਾ ਦਮ। ਪਰ ਮਹਾਰਾਜ ਆਖਦੇ ਨੇ, ਘਨੋ ਘਨੋ ਘਨੋ ਛੱਡ ਲੋੜ ਹੈ, ਬਿਨ ਲੈਣੇ ਕੈ ਠਹਿ ਪਾਇਓ ਰੇ। ਮੰਗਦਾ ਹਰ ਕੋਈ ਵੱਧ ਹੈ, ਪਰ ਭਾਗਾਂ ਤੋਂ ਬਗੈਰ ਕੁਝ ਵੀ ਨਹੀਂ ਜੀਵਨ ਦੇ ਅੰਦਰ ਮਿਲਦਾ। ਇੱਥੋਂ ਤੱਕ ਭਾਗ ਨਾ ਹੋਣ, ਸੰਗਤ ਵਿੱਚ ਨਹੀਂ ਆਪਾਂ ਆ ਸਕਦੇ। ਭਾਗ ਨਾ ਜਾਗਣ, ਅਸੀਂ ਸੰਗਤ ਵਿੱਚ ਨਹੀਂ ਆ ਸਕਦੇ, ਗੁਰੂ ਦੀ ਕਿਰਪਾ ਦੇ ਪਾਤਰ ਨਹੀਂ ਬਣ ਸਕਦੇ। ਬਿਨ ਭਾਗਾਂ ਸਤ ਸੰਗ ਨਾ ਲੱਭੈ, ਬਿਨ ਸੰਗਤ ਮੈਲ ਭਰੀਜਾ ਜੀ, ਉਹ ਰੋਜ਼ ਪੜ੍ਹਦੇ ਹਾਂ। ਮਹਾਰਾਜ ਆਖਦੇ ਨੇ, ਹਰ ਬੰਦਾ ਚਾਹੁੰਦਾ ਮੈਨੂੰ ਵੱਧ ਮਿਲੇ, ਮੈਨੂੰ ਵੱਧ ਮਿਲੇ, ਪਰ ਭਾਗਾਂ ਤੋਂ ਬਗੈਰ ਕਿਸੇ ਥਾਂ ਤੋਂ ਵੀ ਪ੍ਰਾਪਤੀ ਨਹੀਂ ਹੋ ਸਕਦੀ। ਹਾਂ, ਉਹ ਵਾਹਿਗੁਰੂ ਪਰਮਾਤਮਾ ਕਿਰਪਾ ਕਰ ਦੇਵੇ ਤੇ ਫਿਰ ਦੇਰ ਵੀ ਨਹੀਂ ਲੱਗਦੀ।
1: ਮਹਾਰਾਜ ਰੂਗਾਥ ਵਾਹੋ ਸੋ ਲੁਬੜਿਓ।
0: ਮਹਾਰਾਜ, ਵਾਹਿਗੁਰੂ ਪਰਮਾਤਮਾ ਦਾ ਇਹ ਦਿੱਤਾ ਹੋਇਆ ਸਰੀਰ ਹੈ ਗਾਥ, ਤੇ ਕੁਝ ਵਿਦਵਾਨਾਂ ਨੇ ਅਰਥ ਕੀਤੇ ਨੇ ਧਨ ਮਾਲ ਦੌਲਤ ਦਾਤਾਂ। ਗਾਥ ਦੇ ਅਰਥ ਦਾਤਾਂ ਵੀ ਕੀਤੇ ਨੇ, ਦਾਤ ਦੇ ਅਰਥ ਸਰੀਰ ਵੀ ਕੀਤੇ ਨੇ। ਮਹਾਰਾਜ ਇੱਥੇ ਕਿਰਪਾ ਕਰਦੇ ਨੇ, ਰੱਬ ਨੇ ਜਿਹੜਾ ਇਹ ਸਰੀਰ ਦਿੱਤਾ ਜਾਂ ਧਨ ਦੌਲਤ ਪਦਾਰਥ ਦਿੱਤੇ ਨੇ, ਭੈੜੀ ਕਿਸਮਤ ਵਾਲਾ ਨੇ, ਭਾਗੜੋ ਭਾਗੜੋ ਭਾਗਾਂ ਵਾਲਾ ਨੇ, ਭਾਗੜੋ ਭਾਗਾਂ ਤੋਂ ਰਹਿਤ, ਜਿਹਨੂੰ ਆਪਾਂ ਮਾੜੀ ਕਿਸਮਤ ਵਾਲਾ ਕਹਿ ਦਿੰਦੇ ਹਾਂ, ਨਿਭਾਗਾ ਕਹਿ ਦਿੰਦੇ ਹਾਂ। ਮਹਾਰਾਜ ਆਖਦੇ ਨੇ, ਨਿਭਾਗਾ ਬੰਦਾ ਦੇਣ ਵਾਲੇ ਦੇ ਨਾਲ ਨਹੀਂ ਜੁੜਿਆ, ਕੇਵਲ ਦਾਤਾਂ ਦੇ ਨਾਲ ਜੁੜ ਗਿਆ, ਕੇਵਲ ਦਾਤਾਂ ਨੂੰ ਪਿਆਰ ਕਰਦਾ ਹੈ। ਦਾਤ ਪਿਆਰੀ ਵਿਸਰਿਆ ਦਾਤਾਰਾ, ਕਿਤੇ ਕੋ ਮੇਰਾ ਸਮਾਨੇ ਕਰਨਹਾਰ ਤ੍ਰਿੰਨ ਜਾਣੇ, ਦਾਤ ਨਾਲ ਜੁੜ ਗਿਆ, ਦਾਤੇ ਨਾਲ ਨਹੀਂ। ਜੇ ਕਿਤੇ ਦਾਤੇ ਨੂੰ ਦਾਤਾਂ ਦੇ ਵਿੱਚੋਂ ਵੇਖੀਏ ਤੇ ਸਾਧ ਸੰਗਤ, ਫਿਰ ਔਰਤ ਇਮਾਨ, ਪੁੱਤਰ ਨਿਸ਼ਾਨ, ਦੌਲਤ ਗੁਜਰਾਨ ਵਾਲੀ ਸਾਡੀ ਦ੍ਰਿਸ਼ਟੀ ਬਣ ਜਾਏਗੀ। ਪਰ ਮਹਾਰਾਜ ਆਖਦੇ ਨੇ, ਰੱਬ ਨੇ ਜਿਹਨੇ ਸਰੀਰ ਦਿੱਤਾ ਹੈ, ਜਿਹਨੇ ਧਨ ਮਾਲ ਦਿੱਤਾ ਹੈ, ਕਿ ਨਿਭਾਗਾ ਮਨੁੱਖ ਉਸ ਨਾਲੋਂ ਟੁੱਟ ਗਿਆ ਹੈ, ਸੰਜੋਇਓ ਜੁੜ ਗਿਆ ਹੈ। ਕਿਹਦੇ ਨਾਲ? ਦਾਤਾਂ ਦੇ ਨਾਲ। ਸੰਜੋਇਓ ਤੋਂ ਭਾਵ ਜੁੜ ਗਿਆ ਹੈ, ਦਾਤਾਂ ਦੇ ਨਾਲ, ਧਨ ਮਾਲ ਦੇ ਨਾਲ, ਸਰੀਰ ਦੇ ਨਾਲ। ਪਰ ਜਿਹਨੇ ਸਰੀਰ ਦਿੱਤਾ ਉਹਨੂੰ ਭੁੱਲ ਗਿਆ। ਆਪਾਂ ਰੋਜ਼ ਪੜ੍ਹਦੇ ਹਾਂ, ਇਹ ਸਰੀਰਾ ਮੇਰਿਆ ਹਰ ਤੁਮ ਮੈਂ ਜੋਤ ਰੱਖੀ, ਤਾਂ ਤੂੰ ਜਗ ਮੈਂ ਆਇਆ। ਇਹ ਸਰੀਰਾ ਮੇਰਿਆ ਇਸ ਜਗ ਮੈਂ ਆਏ ਕਹਿ, ਕਿਆ ਤੁਧ ਕਰਮ ਕਮਾਇਆ, ਕਿ ਕਰਮ ਕਮਾਇਆ ਤੂੰ ਸਰੀਰਾ, ਜਾਂ ਤੂੰ ਜਗ ਮੈਂ ਆਇਆ। ਜਿਨ ਹਰ ਤੇਰਾ ਰਚਨ ਰਚਿਆ, ਸੋ ਹਰ ਮਨ ਨਾ ਵਸਾਇਆ। ਇਹ ਕਬੀਰ ਜੀ ਦਾ ਸ਼ਬਦ ਹੈ ਸੂਈ ਰਾਗ ਦੇ ਅੰਦਰ। ਉੱਥੇ ਨਿਭਾਗੇ ਦੀ ਗੱਲ ਕਰਦੇ ਨੇ, ਮਾੜੀ ਕਿਸਮਤ ਵਾਲੇ ਦੀ ਗੱਲ ਕਰਦੇ ਨੇ। ਅਵਤਰ ਆਏ ਕਹਾਂ ਤੋ ਮਕੀਨਾ, ਰਾਮ ਕੋ ਨਾਮ ਨਾ ਕਬ ਹੋ ਲੀਨਾ। ਰਾਮ ਨਾ ਜਪੋ ਕਵਰ ਮਤ ਲਾਗੇ, ਮਰ ਜਾਏਬੇ ਕਹੋ ਕਿਆ ਕਰੋ ਅਭਾਗੇ। ਕਿਉਂਕਿ ਜਿਹ ਸਿਰ ਰਚ ਰਚ ਬਾਂਧਤ ਪਾਗ, ਸੋ ਸਿਰ ਚੁੰਚ ਸੁਵਾਰੇ ਕਾਗ, ਇਸ ਤਨ ਧਨ ਕਾ ਕਿਆ ਗਰਬਈਆ, ਰਾਮ ਨਾਮ ਕਾਹੇ ਨੰਦ ਰੜਈਆ, ਕਹੇ ਕਬੀਰ ਸੁਣੋ ਮਰ ਮੇਰੇ, ਇਹ ਹਵਾਲ ਹੋਏਗੇ ਤੇਰੇ। ਕਾਹੇ ਰੇਨਰ ਗਰਬ ਕਰਤ ਹੋ, ਬਿਰਸ ਜਾਏ ਝੂਠੀ ਦੇਹ। ਮਹਾਰਾਜ ਬਚਨ ਕਰਦੇ ਨੇ, जल की पीत पवन का थंबा रक्त बुंद का गारा हाड़ मास नारी को पिंजर पंखी बसे बेचारा प्राणी क्या मेरा क्या तेरा जैसे तरवर पंख बसेरा। महाराज कृपा कर देने ये बंदा कना कना मंगता है भागा तो बगैर किसे थां तो कुछ मिलता नहीं। ये बंदा रब दियां दित्तियां हुईयां दाता माल असबाब भावे वह शरीर है उस नाल जुड़ गया है पर देन वाले दे नाल नहीं जुड़िया।
1: सुन मन सीख साधु जन सगलो थारे सगले प्राचत मिट्योरे।
0: सुन मन सीख साधु जन सगलो थारे सगले प्राचत मिट्योरे। सुन मन सीख ए मन मेरी सिख्या सुन समझान दा टंग सियाना प्यो जिवे पुत्र नू आखदा ना मेरी सिख्या सुन मेरी गल वल ध्यान दे सौखा रमेगा। गुरु महाराज आखदे ने ए मेरे मन मेरी गल सुन मेरा उपदेश सुन मेरी सिख्या सुन। ओ की है साधु जन सगले जिन्ने रब दे प्यारे ने जो उपदेश ओ देंदे ने उन्हां नू जीवन दे अंदर धारण कर की होवेगा। थारे सगले पराचत मिट्योरे थारे तेरे प्राचत पाप सारे ही मिट जाएंगे सारे ही पाप जड़े ने ना वो मिट जाएंगे केवल रब दे प्यारियां दी संगत कर रब दे प्यारियां दा संग कर फिर रब दे प्यारे सिख्या देंदे ने केड़ी सत्संगत संसार नू छड्डन दी नहीं संसार दे विच रह के रब नाल संबंध जोड़न दी। आ गुरु रामदास पातशाह जी का वचन आप पढ़ते हैं ना तिनका खादा पैदा माया सब वित है जो नाम हर राते तिनके घर मंदिर महल सराई सब वित है जिन गुरमुख सेवक सिख अभ्यागत जाए वरसाते तिनके तुरे जीन खुरगीर सब वित है जिन गुरमुख सिख साध संत कर जाते तिनके कर्म धर्म सब पवित हैं जो बोले राम नाम हर साते पर नारी कह दिता जिनके पोते पुन है ते गुरमुख सिख गुरु पै जाते। गुरु कोल कौन जांदा है जिन्हां दे भागां विच गुरु नाल जुड़ना वाहिगुरु परमात्मा ने लिख दिता है। महाराज आखदे ने जिनके पोता पुन है से गुरमुख सिख गुरु पै जाते। इथे महाराज कृपा करदे ने अगली पंक्ति दे अंदर समझा रहे हन
1: जाको लहणो महाराज री गांठड़ियो जन नानक गर्भास ना पौड़ियो रे।
0: जाको लहनो महाराज री गाठड़ियो जिंदे भागा विच महाराज ने गाठड़ियो गाठड़ियो तो भाव है अपने खजाने विचों। वाहिगुरु ने लिख दिता है गुरु दा मिलाप गुरमुखां दा प्यार अपनी नाम दात वारी प्राप्त करन दी बख्शिश कर दिती है। गुरु अर्जन देव जी महाराज आखदे ने उन्हां मनुखां नूं फिर गर्भास गर्भ विच भाव जन्म मरण दे चक्कर विच जूनियां दे चक्कर विच नहीं पैना पैंदा। नाम दी दात किन्हां नूं प्राप्त होंदी है जिन्हां उत्ते अकाल पुरख तुरसदा है जिन्हां नूं गुरमुखां दा गुरु दा संग जीवन दे अंदर प्राप्त होंदा है। क्योंकि महाराज बाणी दे अंदर कृपा करदे ने लोको मैं अमीर बन गया आओ तुसी भी बनना पर बनोगे कदों जदों अकाल पुरख तुहाडे उत्ते कृपा करेगा। जुगति दस दित्ती हम तरवंत भागत महाराज आखदे ने ہم تن وقت پاٹ ست نائے ہر گن گاویں سہج سبھائے پیو دادے کا کھول ڈٹھا خزانہ تا میرے من پیا ندانا لال رتن جا کا کشو نہ مول پرے پنڈار اخوٹیا تول کھام خرچیں رل مل پائی توٹ نہ آوے ود تو جائے کو نانک جس مستک لیکھ لکھائے سو ایت خزانے لیا رلائے گرو ارجن دیو جی مہاراج کرپا کرتے ہیں جنہ کا سبند گرمکھا نال جڑ جاندہ ہے گرو نال جڑ جاندہ ہے انہوں نام خزانے وچوں نام دی دات پراپت اکال پرخ دی کرپا نال ہوندی ہے پھر انہوں جنم مرن دے چکر وچ نہیں پینا پیندا سات سنگت بول بڑے پیارے نے جڑی ساری زبان تے چڑے ہوئے نے میں آخیر وچ سانجھے کرنے لوڑدا تے نال ہی سماپتی ہے پرتھی چند نو مہاراج نے بچن کہا سی نا کاہے پوت جھگڑت ہو سنگ باپ جن کے جنے بڈیرے تم ہو جن سو جھگڑت پاپ جس تن کا تم گرو کرت ہو سو تن کسے نہ آپ یہ کیول اپدیش پرتھی چند واسطے نہیں سارے سارے واسطے رب سانو داتا دے داتا نو پا کے ہنکاری نہ بنیے بلکہ ہمیشہ ارداسا کریے وسر نہ ہی داتار اپنا نام دہو گن گاوا دن رات نانک چاؤ ایہو اج دا اے شبد سانو پریرنا کردا ہے رب داتا دے پر ہنکاری نہ بنیے لالچی نہ بنیے بلکہ ارداس کریے تن کدے جڑے نہ بھکھا کوئی مڑے نہ کم کوئی تھڑے نہ تے پھر واہگرو دی کرپا ہوئے گی اینے کو بچن آپ جی دے نال سانجھے کردا ہویا وچاراں نوں سنکوئی دا ہاں جی بھلا چکا دی کھما آؤ اخیرلیاں پنکتیاں سربن کرو جی
1: سن من سیخ سادو جن سگلو تھارے سگلے پراچت مٹیو رے
0: چاکو لہنو مہراج ری گاتھڑیو جن نانک گرباس نہ پوڑیو رے واہ گرو جی کا خالصہ واہ گرو جی کی فتح